0: ये है रेडियो SBS, रेडियो SBS, रेडियो SBS.
1: Mevrouw, u ziet er geweldig uit.